Gracias.

मलाई एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

विभाग महासँग राज महिला तालबालिका बाल तथा व्यक्ति तथा विभिन्न विपन्न लगायतका सङ्कटासन्न समूहमा उच्च जोखिम देखिएको उल्लेख गरिएको छ। यसबाट उपचार खर्चमा वृद्धि, श्रम शक्तिको ह्रास, गरिबीको वृद्धि, राज्य कोषमा अतिरिक्त भेदभाव पर्ने र यसले आर्थिक क्षेत्रमा पनि प्रभाव पार्ने प्रतिवेदनमा कार्ययोजनामा उल्लेख गरिएको छ। पर्यावरणीय सन्तुलनमा नकारात्मक असर पर्ने र मानव सर्पद्वन्द वृद्धि हुने वातावरणीय प्रभावको पनि व्याख्या विश्लेषण गरिएको छ भने प्राकृतिक तथा वातावरणीय कारणमा तापक्रम बढेको कारण मनसुन जन्य गतिविधिमा बढोत्तरी, जलवायु परिवर्तन, वन विनाश, प्राकृतिक वासस्थान श्रीकरणका कारण पनि सर्वदक्षका घटनाहरू बढ्दै गएको उल्लेख गरिएको छ। सामाजिक तथा आर्थिक कारणमा धुवा, झुलबिले सुत्ने चलन, घर बाहिर शौचालय, आवासमा पर्याप्त प्रकारको व्यवस्था नहुनु, अन्धविश्वास तथा धारको सुरक्षा सामग्री र सावधानी बिना कृषि एवं राज्य कार्यमा संलग्न हुनु, गरिबी र प्रशिक्षणका कारण पनि सामाजिक तथा आर्थिक विभिन्न कारणहरूको व्याख्या विश्लेषण गरिएको छ। समुदाय तथा घर परिवारको विस्तार, त्यसै गरी स्वास्थ्य क्षेत्रमा एन्टिभेनमको पर्याप्त मोजातको व्यवस्था गर्ने, स्वास्थ्य कर्मीलाई नियमित तालिम दिने, आइसियु र भेन्टिलेटर सेवाका विस्तार गर्ने लगायतका विभिन्न विषयवस्तु पनि कार्ययोजनामा उल्लेख गरिएको छ। आफ्नो ठाउँको नेपाली पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, सर्प कस्तो ठाउँमा पर्छ, जुन बेला

0: खाना चार भन्ने सूत्रलाई पालना गर्दै नाबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि नाबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पुषिलो आहार दिनुहोस्।
1: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
0: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड

अनुसार विश्वभर 350,000 भन्दा कर्मी मारिएको र सबैभन्दा बढी गाजा र सुडानमा मारिएको बताइएको हो। संयुक्त राष्ट्र संघले मानवतावादी माथिको आक्रमणको निन्दा समेत गरेको छ। गत वर्ष सबैभन्दा धेरै गाजामा 186 सहायता कर्मी विभिन्न आक्रमणमा मारिएका थिए। म्यानमारको याङ्गुनमा गम्भीर पखालाका कारण 500 जना भन्दा बढी अस्पताल

स्टीमा अधिकार संगठनले जनाएको छ एक दशक भन्दा बढी टेरो युद्धमा फर्सेको इरान र त महिला मध्ये पूर्व युद्धमा तानिएको पछिल्लो देश भनेको थियो इरानसँग त्यो हुतीहरूले

सम्प्रदाय पर्यटन स्वास्थ्य र सामुदायिक भाइचारासँग जोड्ने उद्देश्यले यो आयोजना गरिएको जनाएको छ। अर्जुन कुलुङ राई र मन्जु सुनवार व्याख्यान अन्तर रेस 2026 विजेता हुनुभएको छ। अन्तर ट्रेल नेपालको आयोजनामा भएको ट्रेलमा टेक्सटेकबाट खेलेका अर्जुन पुरुष र महिलामा मन्जु विजेता हुनुभएको हो। अर्जुनले 33 लोकपुरा

न्यूजीलैंड का तीव्र गति का बल और स्कल्ट कुक लेनले लगातार तेस्रो सिजन सुदूरपश्चिम रेल्समाथि नेपाल प्रिमियर लिग निपिएल दाखिल गर्नुभएको छ। सुदूरपश्चिमले उहाँलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको हो। एनपिएलको तेस्रो संस्करण 10 गते सुरु हुने तालिका छ। कुल

0: इच्छा हुन्छ त्यही हामीले म्याक्सिमम उपस्थिति सम्झिराखेका छौँ। र यसको अर्को कुरा चाहिँ हामीले ध्यान दिनुपर्ने के भने अब राज्यले मात्रै सर्व गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तै राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरू राज्य इमानदारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अब यो गर्दाखेरि कता हुन सक्छ भनेको सुनेर त्यसलाई हामीले जिम्मेदारीपूर्वक तरिकाले पालना गरिदियो भने त्यसबाट हुने जनजनसेटी नियन्त्रण गर्न सकिन्छ। हामी चाहिँ यात्रा गर्न चाहिँ अब आज चाहिँ त्यो सडक नम्बर मुनि नारायण सडक नम्बर जोखिम पुग्न सक्छ, त्यहाँ चाहिँ यात्रा गराउनु भइसकेपछि त्यो यात्रा गर्नु भएन लाग्यो होइन, म जस्तो जोखिम मैले छु म जसरी पनि यात्रा गर्छु भन्नु भयो भने त हामी त्यही गर्न सक्छौँ, जसरी रोक्नु पर्ने हुन्छ नि त्यो कुरा हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ।
1: हामीलाई सहयोग गर्ने भनेको नहिनु भनेको बाटोमा नहिटिदिएर मात्रै हो कि अथवा मौसम जाने कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका सङ्केतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसरी स्वागत गर्छ?
0: एकदमै हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही उठाएको कुरा आरम्भ गरिदिनुभयो, त्यही उठा हजुर सचेत गरिदिनुभयो भने त्यो पनि एउटा सहयोग हो भने अरू कहीँ कतै तपाईँले चाहिँ जोखिम पनि देख्नुभएको छ, पहिलाको जोखिमहरू छ अथवा पानी भुवाको चाहिँ जोखिमहरू देख्नुभएको छ है, एक दुई तिन चार नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू स्थानीय तहमा सक्छ, वडा सदस्य अध्यक्ष जीवहरू सुन्नु अथवा त्यहाँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ स्वामित्व हुन सक्छ अथवा पटेसन केन्द्र कसरी चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रेकर्डिङ गरिदिनुभयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनको काम त्यसपछि तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ जसले गर्दा क्षेत्र निर्णय गर्न सक्छ, त्यो सूचना दिएर पनि हजुरहरू चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
1: प्रश्न शिवशङ्कर विष्टले लेख्नु भएको छ, वर्षेली मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडापालिका प्रवेश चरणमा उद्धार गर्ने समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, सुरक्षा आदन नभए पनि पुगार गरे भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त छन् उचित लाग्ने अवस्था छ, यसपालि हिमाल पहाड तराई अनि जोखिमयुक्त ठाउँमा सबै ठाउँमा एक एक प्रकारको उद्धारको योजना छ कि अथवा फरक पर्छ छ भन्ने सम्भावना छ।
0: यो प्रश्नको एकदमै महत्त्वपूर्ण प्रश्न छ, त्यही भएर हो भने जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब जस्तै सुरक्षाकर्मी उद्धारमा आइपुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ, यदि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलका कारणले गर्दा समुदायले तपाईँको उद्धारकर्मीहरू समय नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायले नै बलियो बनाउनु पर्छ भनेर काम गरिराखेका छौँ। अहिले पनि हामीले त्यो कार्यक्रम हुँदाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यतिको हाम्रो सशस्त्र परिबल नेपालले त्यो काम गरिराखेको छ, त्यसै हाम्रो विकास साझाहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ, र विपद स्वयंसेवा आधारको तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना विपद स्वयंसेवा तालिम सञ्चालन गरी 24 जना एक प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियानै

अपने प्रसाद तीन महीना देखिए और तभी हो कि पूंजीगत खर्च में सामान्य सुधार दोस्रो करदाता पुरस्कार सार्वजनिक गत वर्ष विश्वभरि विभिन्न आक्रमणमा 350 सहायता कर्मीको मृत्यु भएको राष्ट्रसङ्घलाई म्यानमारमा छाडा पखालाको प्रकोप बढ्ने यमनमा आन्तरिक द्वन्द्वले नागरिक प्रत्यास र अश्विनी कुरुङ राई र मनजु सुनवारलाई ब्ल्याक अल्ट्रासको उपाधि निजुलाका सुदूरपश्चिम र वेल्सबाट खेली दुई विदेशी खेलाडी अनुबन्धित. Thank you.

छ बन्द कोठाभित्र त्यहाँ टेलिभिजन जस्तो देखिन्छ राज्यपति जहाँ लेखिएको छ सांसदका प्रश्नको जवाब दिन र मलाई सभामुखको निर्देशन र फोन

0: diyoruz. Diyarımızın kazanını tanrı sanı, zemin bukku kulli, tada parti vapele parti kusamını, tada paraki namını, rıklamın parçimi dışta loksen, oyunu kalaksen armon.
1: Ya, oyunu kapıcı loksen anlamı ne var ego? Hamile ta, oyunu ismi kulliyle kusamze gota. Sosyal konuda oyunu zanı sanki tamı ne reyse ayı?
0: Oyunu, oyunu zanı koyle, zemin muni barka toptan parigo dışta kuru ağır zanı, parigo mur sıkne, vatamile muni, रुख र बिजुलीका कोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
1: पहिलो चाहिँ सङ्केत थाहा पाएलाई के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
0: त्यसो भनेर कहाँ हुन्छ? पहिलो चाहिँ सङ्केत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, त्यत्तिकै हिँडिहाल्नु हुँदैन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामान लोभ गरेर अर्न गरेर खानु भयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यान नभए के धन? के
2: प्रचारी सन्देश।

Amen.

पुरस्कार बिहान 7 बजेको नेपाली भाषाको अमर सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा रेडियो गुरुबाबा एफएम बर्दियाबाट उत्पादित नेपाली भाषाको हाम्रो सन्देश बर्दियाको साथी एफएम राजापुर र रेडियो हातेमालो जानकी गाउँपालिका पाँचबाट प्रसारण भइरहेको छ। हाम्रो सन्देश शुरू गरौं मुख्य मुख्य शीर्षकबाट। पश्चिम तराईका थारू समुदायमा सोमबार गुरही पर्व मनाइयो। बुढी गुरु करिडोर हुँदै खुर्की बजार जाने कालो पत्रे सडक भाषिदा स्थानीयहरू समस्यामा। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री आचार्यलाई चार दलको विश्वास मत र प्रधानमन्त्री शाहलाई

प्रतिष्ठामा पश्चिम तराई दाङ पार्टी पटिया कैलाली कञ्चनपुरका थारू समुदायमा सोमबार गुरही पर्व मनाइएको छ। नाग पञ्चमीसँगै पर्ने गुरही पर्व थारू समुदायको पहिलो पर्वको रूपमा लिइन्छ। थारू समुदायमा पहिलो पर्वको रूपमा मनाइने गुरही पर्व लोप हुँदै गएको अवस्थामा अहिले युवा पुस्ताले फेरि उल्लासपूर्वक मनाउन सुरु गरेका छन्। गुरही पर्वको दिन थारू समुदायका युवा युवती कपडाको गुरही अर्थात पुतली बनाएर चना केराको घुग्री तयार पार्छन्। साँझ गुवाई गोरु घर भित्रिएपछि गाउँभरिका युवतीहरू थारू पहिरनमा सजिएर गाउँको बाहिर जान्छन्। बिहान बनाएको गुरही र घुग्रीलाई थाल्ने चलन छ। त्यसपछि युवाले आफूले बनाएको मुजको रङले मुजलाई रङले रंगाएर सजाएको लट्ठी अर्थात छोटाले पिट्ने गर्छन्। युवतीले फालेको घुग्री भुइँमा खस्न नदी माथिबाटै लुट्ने चलन छ। यसरी घुग्री लुट्दा शरीरमा रोग तथा छाला सम्बन्धी रोग नलाग्ने विश्वास छ। स्वर्ग गएको युवती प्रत्येक वर्ष आफ्नो गाउँको बालीको रक्षा गर्न गुरी अर्थात झिउरा किराको रूप धारण गरेर गाउँमा आउने विश्वास गरिन्छ। पिटेको गुरहीलाई सोटामा बाँधेर गोठमा झुन्डाउने चलन छ। यसरी गोठमा झुन्डाएमा पशुमा लाग्ने रोग नलाग्ने पनि जनविश्वास रहिआएको छ। मधुबन नगरपालिकामा युवा केन्द्रित लागू औषध विरुद्ध सचेतनामूलक अन्तर्क्रिया कार्यक्रम गरिएको छ। मधुबन नगरपालिकाको आयोजना तथा भारतीय युनिसको क्लब र जिल्ला प्रहरी कार्यालय बर्दियाको समन्वयमा आयोजित कार्यक्रममा शुक्र माध्यमिक विद्यालय, बेलकुटी माध्यमिक विद्यालय र धर्मज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लागू औषध दुर्व्यसनीका कारण, प्रभाव, रोकथाम तथा नियन्त्रणका उपायबारे अवमुखीकरण गरिएको हो। मधुबन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर प्रमुख भाटले युवा विकासका लाभग्राही मात्र नभई सामाजिक रूपान्तरणका महत्वपूर्ण साझेदार र परिवर्तनका सम्भाग भएकोले यिनीहरूलाई लागू औषधको कुलतबाट बचाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। सहभागीहरूले बाल बालिका तथा युवाका लागि सुरक्षित, सहयोगी, समावेशी तथा लागू औषध मुक्त वातावरण निर्माण गर्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन्। गेरुवा गाउँपालिका चारमा रहेको मुहीदेखि बुढीकुलाको करिडोर हुँदै खल्टी बजार जाने कालोपत्रे सडक निर्माण भएको करिब दुई महिनामै भासिन थालेपछि आवत जावतमा समस्या भयो।

0: छ। सडकको धेरै भाग भाँचिएको भन्दै मोटरसाइकल बाहेक ठुला सवारी साधन आवाजात गर्न समस्या भएको गेरुवा चार किरणपुरका स्थानीय प्रभाकर ढकालले जानकारी दिनुभयो। सडक भाँचिँदै गएपछि दैनिक आवाजातमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ़िरहेको छ। उक्त सडक तुलसी डिजे र राउचुली निर्माण कम्पनीले 3,11,10,835 रुपियाँमा ठेक्कामा निर्माण गरेको हो। निर्माण भएको छोटो समयमै सडक फाँसिएपछि स्थानीयले सडकको गुणस्तर र कामको अनुगमनमाथि प्रश्न उठाउन थालेका छन्। स्थानीयले सम्बन्धित निकायबाट सडकको स्थलगत निरीक्षण गरी फाँसिएको कारण पहिचान र आवश्यक मर्मत र गुणस्तरीय पुननिर्माण तर्फ तत्काल ध्यान दिन माग गरेका छन्। पश्चिम नेपालका थारू समुदायले पहिलो पर्वको रूपमा गुरही मनाएको छन्। गुरही पर्व थारू समुदायमा ठाउँ र परिवेश अनुसार फरक फरक शैलीमा मनाइन्छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गुरही पर्वको थारू समुदायमा मनाए पनि यसको महत्व नयाँ पुस्तामा भने कम हुँदै गएको छ।
1: पश्चिम नेपालको थारू समुदायमा नागपञ्चमी सँगै गुरही अर्थात गुरिया पर्व मनाउने परम्परा छ। थारू समुदायको पहिलो पर्वको रूपमा मनाइने गुरहीको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व छ। गुरही पर्व किन मनाइन्छ त बाँसकै चार दुर्गा
2: थारू

0: जाना कि आपने कहे प्रॉपर्ली कार पार्क आपको खरीदा है जब ये बोलती हूँ कपड़ा को पुतले अर्थात गुजरा युवा हल्दे सोता अर्थात लक्ष्य तैयार पासन सांस गाय को चढ़ा घर भर के पीछे गांव का युवती हरू नया कपड़ा लगा रहा कुगली रहा कोई सहित गांव को चोरा हम पुक्सन युवती हरू ने कुगली रहा कोई भागने तथा युवा हरू ने रंगा रहा तैयार पारे को सोता रहे उसके लिए बिटने चलन सा इस तो करने का कारण क्या होता अनुसंधान करता चलिया को पिला
1: तो अगर हमें उस लोग के लिए मनी को पूरा मामा इसके लिए पिलता ज्यादा मनी मत के हवा और नमक होता
0: पौराणिक के मुताबिक अनुसार वही एक प्रकार को रोगनाशक कीड़ा अर्थात युवती को प्रति कल्प में पृथ्वी में आएको विश्वास कर वही प्रथम हराए पी रोग व्यक्ति नलाग्ने थारू समुदाय में विश्वास समाजमा हरेक समुदायका आफ्नै संस्कार संस्कृति र चाड पर्दछन् तर पछिल्लो समय पछिमा संस्कृतिको प्रभाव पर्दै जाँदा मौलिक संस्कार र संस्कृतिको चेन्जमा पर्ने चुनौती बढ्दै गएको छ त्यसैले आफ्नो मौलिक संस्कार संस्कृति र पर्वको संरक्षण गर्दै नयाँ पुस्तालाई यसको महत्व बुझाउन आजको आवश्यकता बनेको छ कुमार चौधरी
2: लुम्बिनी प्रदेशका मुख्यमन्त्री जयनारायण आचार्यले विश्वासको मत ल्याउनु भएको छ। प्रदेश सभामा एमालेका 29, नेकपाका 11, जसपा नेपालका 4 र राष्ट्रिय जनमोर्चाका 1 गरी 45 जनाले र आचार्यको पक्षमा मतदान गरेका छन्। विपक्षमा नेपाली काङ्ग्रेसका 27 र जनमतका 3 गरी 30 मत परेको छ। 4 सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको छ भने सत्ता पक्षका 2 र प्रतिपक्षका 4 जना अनुपस्थित भएका छन्। लुम्बिनी प्रदेश सभाका 83 सदस्य मध्ये बहुमतका लागि 42 मत आवश्यक पर्नेमा आचार्यले 45 मत ल्याउनु भएको छ। 2081 साउन 7 गते एमाले काङ्ग्रेस गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएको थियो। गत साउन 12 गते काङ्ग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका आचार्यले नेकपा सहित 3 दललाई सरकारमा सहभागी गराएर विश्वासको मत लिनुभएको हो। काङ्ग्रेससँगको सरकारले टुटेपछि एमाले र नेकपा बीचको सत्ता साझेदारीमा मुख्यमन्त्री पद एमालेको भागमा परेको थियो। प्रदेश सभाको 19 अधिवेशनमा आचार्यले विश्वासको मत माग्नु भएको थियो। यता नेकपासँग मन्त्रालय बाँडफाँटमा अझै सहमति जुटेको छैन। मुख्यमन्त्री सहित 9 मन्त्रालय रहेको लुम्बिनीमा नेकपाले आर्थिक मामिला तथा योजना मन्त्रालय सहित 3 मन्त्रालय मानेको छ। एमालेका मुख्यमन्त्री सहित अब 5 मन्त्री रहनेछन्। जसपा नेपालले केन्द्रको निर्देशन विपरीत प्रदेश सरकारलाई समर्थन गरेको छ। केन्द्र प्रतिपक्षमा बसेर निर्देशन दिए पनि सामाजिक विकास मन्त्री तथा संसदीय दलका नेता सहित जसपाका सदस्यहरूले आचार्यलाई विश्वासको मत दिएका छन्। अब जसपाबाट सरकारमा रहेका 3 मन्त्रीलाई निरन्तरता

0: చేదుకో కొరకు బుజాయిస్తున్నాము.
1: ధన్యవాదాలు.

0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको झुकीमा छन्। प्रस्तुति तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको झुकी बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो पूर्वाधार एफएमद्वारा जनहितमा जारी सन्देश।
3: आओ आओ, अरे साइन हो रहा है, जितना तो साइन।

Mexicos are in some peace.

0: आफ्नो है मन्द सन्डे सर्मको टुक्राबाट बस्छ र एक बाहिर धारी र कम्बुल लगाउने सुतो अन्तर मात्रै सुत्ने पानी बसाउनु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्मको टुक्राबाट बोजिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिट्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
0: भन्नुभयो नि मिसले त घर वरिपरि कुरोहरू फुट्ने र तातमा नदिखाएर मिसहरू सर्ग हुन सक्ने भए पनि नजाने पनि भन्नुभएको थियो।
1: सावधानी
2: अपनाउँदा सर्पको टुक्राबाट बस्न सकिन्छ। सानो डाक्टर भाइले
1: ज्यान जान सक्छ।

Thank you.

छ पैसा थिए, 13,600 लाख थियो, 98,200 थियो,

0: समयको लागू पदार्थको एक पटकको परिवर्तन रगत मानसिक समस्या पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
2: रेडियो सन्देश
1: अस्पताल प्रणाली बाँसकरी बर्दिया गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता बिहानहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बाँसकरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
3: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
3: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
3: प्यारालाइसिस गरी मुख बाँकिने नसा च्याक्ने र हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्याकिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
3: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली
1: सम्पर्क नम्बर 84004192 र 4002010 कौशल्य अस्पताल बाँसकरी खनाल चोक नदी

0: அரசை கூப்பிட்டோ அரசு பரிவர்த்தனை போனா சமூக
1: প্রতিনিধি

ही सब देखो सोचने का तो सिर्फ 5 मिनट फोटो जरूरत में देना हो।

Thank you.

Periodo probada, efectuada, ya necesito más análisis antes.

0: साँझमा छ बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा भेट छाती कलेजो
1: प्रत्येक दिन नसा तथा निरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक गरिन्छ।
0: प्यारालाइसिस भई मुख पाकिने नसा च्यातिएर हात खुट्टा नसर्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इक्यूपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।

0: नशा चाटिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्द्रथेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली शाखा पाँचवटी पाँच पाँच बढी
0: सम्पर्क नम्बर 0484-0092 र 4002-10 कौशल्या अस्पताल पाँच बढी खनाल चौक नदी।

मास्टर 2082 मा यसमा सुनिरहेका पालिकाका विभिन्न गुणामा गठन भई कृषि विकास शाखामा दर्ता भएका क्रियाशील कृषक समूहहरू नवीकरणका नयाँ गठन भई दर्ता नभएका दर्ता हुन इच्छुक कृषक समूहहरू यात्राका लागि लक्ष्य बमोजिमका आवश्यक कागजातहरू सहित यो सूचना प्रसारण भएको मितिदेखि 35 दिन अर्थात् 2082 16 गतेभित्र यस पालिकाको कृषि विकास शाखामा निवेदन दिए र तथा नवीकरण गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित फारम विधान नमुना र निवेदनको लागि बाँसुरी नगरपालिका कृषि विकास शाखा र एउटा कला कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध छ। अधिकारको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित चार बमोजिम विवरण समूह नवीकरण सम्बन्धी समूहको निवेदन प्रतिलिपि समूह दर्ता प्रमाण पत्र प्रतिलिपि समूहको छाप अध्यक्षको फोटो अध्यक्ष परिवर्तन भएको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम विवरण पूर्ण रूपमा अनुमोदित विधान विपति समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वडाकल्यको सिफारिस समूह गठनको निर्णय सहित तीन पटक समूहको मासिक बैठक तथा बजेट रेकर्ड प्रतिलिपि वार्षिक कार्ययोजना र समूहको साथ र अध्यक्षको फोटो बाँसुरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाँसुरी बर्दिया।

रेडियो गुरुवा प्राप्त द्वारा सजीव मजा रही संदेश।

रेडियो जुन्ताला र रेडियो पूर्वाहको प्रस्तुति

ಬೇಕು. ಸೊ ಅದಕ್ಕೆ

0: नगरपालिकाको समन्वय रोहित फाउन्डेसन काठमाडौँको सहकार्य तथा फाटेबल आँखा अस्पताल फुटेका नेपालको आयोजनामा निशुल्क आँखीले सञ्चालन गरिरहेको बताएका छन्। आँखा उपचार केन्द्र बाँसकै मुखे आँखी निशुल्क शिविर कहिले
1: चौधरी भर्तिया प्रहरी एक महिनाका अवधिमा अपराध अनुसन्धान तथा नियन्त्रणको 80 मुद्दा दर्ता विरक्षणमा जिल्ला प्रहरीकाले भर्तिया सार्वजनिक गर्न तथ्याङ्क अनुसार साउन महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण महिला तथा बाल बालिका सुरक्षा लागू नियन्त्रण सवारी दुर्घटना न्यूनीकरण उजुरी खर्च्यो तथा अवैध भन्सार छरी नियन्त्रण क्षेत्रमा परि निर्भरिक कारवाही तथा गतिविधि सञ्चालनकै 80 मुद्दा दर्ता अभियोग चलिरहेको प्रहरीको अनुसार दर्ता अभियोग मुद्दा मध्ये जघन्य अपराध 7 गम्भीर अपराध 5 महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी 10 हो। आर्थिक अपराध सम्बन्धी 8 मुद्दाहरूमा चारमा आर्थिक चारू मुद्दाको 61 जना प्रतिवादीमा प्रहरी पक्राउ गर्दा पक्राउ पर्नमा 17 जना पुरुष र 2 जना महिलाहरूबाट पक्राउ पर्न मध्ये अदालतको फैसला अनुसार 12 वर्षकै महिला 1 दिन कैद तथा 6,42,500 रुपियाँ जरिमाना असुल प्रहरी जनाएका महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी घटनामा 1 महिनामा 58 ठो उजुरी पर्दा प्रहरीको तथ्याङ्क अनुसार घटनामा 18-35 वर्ष उमेर समूहका पीडित तथा पीडितको संख्या ध्यान रहँदा बर्दियामा 1 महिनामा 30 जना हेरैरतमा 37 जना प्रहरी खाला पार र उसैका घरेलु हिंसा सम्बन्धी 45 ठो उजुरी पर्वतमा सबको 45 ठो उजुरी मेरा पत्र राखेर प्रहरी जनेरा प्रहरी कार्यमा पर्न ठाडो उजुरी भर 206 उजुरी दर्ता विगतमा सबको 206 उजुरी फर्च्यो फिर्ता जिल्ला प्रशासन कार्यमा सहित प्रहरी कार्यमा होइन 16 उजुरी मध्ये 12 फर्च्यो फिर्त तथ्याङ्क मिलेका लागू औषध नियन्त्रण भर 1 महिनामा 21 जना पक्राउ पर्नबाट कन्ठेसे 357 ग्राम 430 मिलिग्राम ब्राउन सुगर पारमा हिरक प्रहरी चलेका सवारी दुर्घटना साउन महिनामा जिल्लामा 16 सवारी दुर्घटना भएका यो दुर्घटनामा 22 सवारी साधन संलग्न रकमा 2 जना विचार गरेर प्रसे 15 जना खैयाबाट प्रहरी 16 जना उद्धार गर्न चलेका तीव्र गतिका कारण सवारी दुर्घटना महिना गर्न प्रहरीका तथ्याङ्कमा उल्लेख गरिएका सवारी चेक जाँचको क्रममा 449 सवारी साधन कारवाही गरेका कारवाहीमा चाहिँ 3,61,500 रुपियाँ राजस्व सङ्कलन भएका उसैको अवैध भन्सार छरीमा संलग्न 2 जना प्रहरी पक्राउ गर्दा कुलसे 28,28,750 रुपियाँ बराबर छ। निर्भरिक सामान बरामद गर्न जिल्ला प्रहरी कार्य बर्दियाका प्रहरी निरीक्षक वीरेन्द्र बहादुर पोहरा जानकारी दिनुभएको बर्दियाका देवालमा आफ्न बाबाको हत्या गर्नको अभियोगमा छावा खान प्रहरी पक्राउ गर्दा देवाल गाउँपालिकामा आफ्नो छावा 49 वर्षीय टेकराज उपाध्यायको हत्या गर्नको अभियोगमा गेरुवा गाउँपालिका 5 जुगुतपुर पैठना 19 वर्षीय सरगम हजारा प्रहरी पक्राउ गर्नको सरगम कुटपिट गरेर टेकराजका ज्यान तिरकना खबर परेदेखि इलाका प्रहरी कार्यालय पाताखारो प्रहरी चौकी पशुपति नगर से खर्च प्रहरी महाङ्कन महाना पक्राउ गर्नको बर्दिया प्रहरी सम्बन्धमा आवश्यक अनुसन्धान गरेर जनाएका बर्दियामा माइती नेपाल सञ्चालन करलक आवाधिक गृहमा 296 जना बालिका किशोरी तथा महिला संरक्षण परिवारबाट माइती नेपाल बेरबेरा घटनामा पर्व पीडित महिला तथा बालिका उपरान्त माइती नेपालका अत्याधिक गृहमा संरक्षण कार्यालयका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी परिचय सरोज पौडेल मेरबेरिक घटनामा पीडित हुइरा बालिका युवती तथा महिला उपरान्त ख्याल सेवा केन्द्रमा माइती नेपाल प्रहरी समस्या प्रत्येक प्रक्रियाबाट माइती नेपाल सीमामा सूचना तथा परामर्श केन्द्र सञ्चालनका प्रयोजना क्रममा सहयोग विरत जानकारीबाट जिल्ला प्रशासन कार्यालय प्रज्ञाका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी मानव पेशीखण्ड तथा ओसार प्रसार रोकथाममा माइती नेपालको भूमिका महत्वपूर्ण लगभग क्रियाबाट उहाँ कलश सरकारी निकाय संघक सहसाक्षेदारीमा माइती नेपाल काम प्रत्येक लक्ष्य हितका संरक्षण तथा मानव पेशी नियन्त्रणमा सहयोग पुगर्दा माइती नेपाल प्रक्रियाको प्रमुख कार्यक्रीमा मानव पेशी तथा ओसार प्रसार जबरजस्ती गरी हो घरेलु हिंसामा पर्न खोजतलासका क्रममा फ्याला पर्यटक तथा सीमा मसी उद्धार कैचिला पालिका किशोरी बमन्त्रामगर अत्याधिक गृहमा बटोइलवाटी अध्यावधिक गृहमा बैठमा पीडित कन्ट्रावास खानपिन लुगा तथा आवश्यकता अनुसार यातायात खर्च समेत उपलब्ध गराइनको समयमा मच्छरको कटाईमा संलग्न डेङ्गी रोग अर्को फैलना डेङ्गी मसे बाँकी पर्दियाको जिल्ला मात्रै अछुटनी हो मच्छर अङ्कर कटाई मसे सरमा डेङ्गी रोग लगता हो यहाँको रोग चाहिँ हो यही मसे कसैको बस्ना गई स्वास्थ्य केन्द्र पछि
0: ठाकुरको सभामुख ठाकुर सम्मानित जिल्ला प्रहरी परिषदलाई पूर्व श्रेष्ठ वृद्ध जाहिरी गेलक पटेलबाटै जाहिरीमा श्रेष्ठ जगन्नाथ ठाकुर फेसबुक पेज तथा अनलाइनमा सेवा पनि व्यक्तिगत तस्विर मर्यादा ओ संवैधानिक आज पुगेना तथा व्यक्तिगत चरित्र प्रतिष्ठामा गम्भीर क्षति पुगेना नियतले भ्रामक असत्य हो निन्दाले समाचार सम्प्रेषण गर्न आरोप लगाएका
1: राष्ट्रिय समाचार सँग महासन्देशका समय भएकाहरूमा महासन्देश भइनासे पहिला मुख्य मुख्य सन्देश फिर्ता बाँसरी छ मूर्तिपुर महाशरी पूजा कैदीमा जिल्ला अदालत ललितपुर पत्रकार किशोर श्रेष्ठ पक्राउका अनुमति विधा स्वीकार दर्गा अब हाम्रो सन्देश सत्रमा कल बिहान 7 बजे नेपाली भाषाका हाम्रो सन्देश खैरबाजी तबसम्मका समाचार कक्षका सम्पू संघ प्रान्तिक सहयोग गौरी शंकर क्यामेरामा रमेश सँग सङ्घीय बिन्दु कुमार प्रतिदा रेडियो प्रभाव रेडियो जय गुरु बाबा।

Thank you.

गभर्नमेन्ट खेती गर्नु आफ्नो

0: चिन्ता गर्ने धेरै होइन, अनि अहिलेसम्म केही भएको छैन।
1: यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैमा जोखिम हुन्छ। तत्काल विषादीले किरा मराई

0: उनी रासायनिक विषाले प्रयोग गर्ने र प्रयोग गरेको फसल तरकारी खानेलाई रिङ्गा काम लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र हो सराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा स्वास्थ्य स्वास्थ्य सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी विषाले प्रयोग गरेर
0: सुन्नुहोस् है, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेत गम्भीर असर पुर्याउँछ।
1: म परम्परागत पिसादी नै प्रयोग गर्छु।

Thank you.

0: प्रमाण तयार छैन कपडामा दाग पनि देखिन थालेछ अब के गर्ने यस्तो त धेरै साथीहरू यो कुनै लाज मार्नुपर्ने कुरा होइन एउटा हाम्रो शरीरको एकदमै नर्मल प्रक्रिया हो अब सुनौ यस्तो भयो भने साथीहरू के भन्छन् गरिदिएर साथीहरूको कुरा सुन है
1: अब म भएपछि लाइब्रेरीमा छ कि नै भन्ने सुन नि छ भने बिहेबाट माग्ने छैन भने साथीहरू माग्ने
2: भने र धेरै नै रहेको आयो भने

0: स्कुलमा प्याज नै भएन भने प्याज छैन भन्दैमा काटिनु पर्दैन। सफा नरम सुक्खा सुटी कपडा पनि केही समय तरकै प्रयोग गर्न सकिन्छ। तर प्याज होस् वा कपडा धेरै बेर एउटै प्रयोग गरेर बस्नु हुँदैन, समयमै फेर्नुपर्छ। अब साथीहरूको अर्को बुझाइ सुनौ। एक दुई घन्टामा चेन्ज गरिराखे युज गरेको कपडाहरू नै राम्ररी पखालेर घाममा सुकाए।
1: सुतीको कपडा चाहिँ नराम्रो लाइन जस्तो कपडा युज गर्ने

सुरक्षित तरिकाले हाम्रो प्राइभेट भेटघाटलाई टच नहुने गरेर त्यहाँ निकाल्नुपर्ने हुन्छ। नलाग्दाखेरि पनि बाहिर त पकाएको हुन्छ प्याड होइन, त्यसलाई पनि फोहोर नहुने गरी राख्नुपर्ने हुन्छ। र कपडा पनि हामीले सफा हुनु पर्यो, घाममा सुकाएको हुनु पर्यो होइन, सुरक्षित हुनु पर्यो अनि सुतेको हुनु पर्यो नचलाउने होइन। त्यो भए पनि हामीले अस्थायी रूपमा इमर्जेन्सीको कपडा गर्न सकिन्छ। साथीहरू मिस भयो भने म्याथ स्कुलमा जाने पढाइ छोडेर तर खेलकुद नगर्ने भन्ने होइन। सामान्य अवस्थामा तिमीले आफ्नो दैनिक काम गर्न सक्छौ, तर पेट दुख्यौ, धेरै ब्लड बोक्ने,

0: 接受的产品，是带着我的。
1: धन्यवाद।

0: सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: महिलाले सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर थाहा हुन्छ, पहिलो जाने सङ्केत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
1: घरका संस्थामा निकाल्नु पर्यो, त्यतिकै हिँडिहाल्नु मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका संस्थामा निकाले तर्फ लानु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यानमा

संस्थाको पक्ष पुरा पसल र काउन्सिल रोडको उत्तर पाँच जानकारी

शरीर कमजोर जस्तो अनुभव हुने यस्ता धेरै समस्याहरू अब

क्यान्सरहरू जुन हामी भन्छौँ नि ती क्रमिक रूपमा विकास हुँदै जान्छन्। त्यो बेला अनेक किसिमको मनमा उत्पन्न हुन्छ। हर्मोनको विकास क्रममा चाहिँ शरीरको चाहिँ हाइट ग्रोथ बढ्नु बाहेक शरीरका चाहिँ प्रजननका अङ्गहरू हुन्छ तिनीहरूमा पनि त्यसको स्वस्थ रूपमा चाहिँ त्यसको पनि वृद्धि हुन्छ। नकार प्रकार बढ्छ, सोचो फरक आउँछ, दाई जुङ्गाहरू चाहिँ बढ्ने

जसलाई

0: aquí también vamos sobre todo Samsung para pasar a terminar pasando a ti a Samsung piso ni a lo pasado o su manía pasa que va a ir Samsung es Samsung con el nivel de 80 por ciento Samsung se va a pagar por tener el dinero ni sosta hay que ir de trabajo a hacer ni lo tanto cuesta por causa sobre el cuarto por lo tanto para dar esto por si no te lo ha calificado un nivel de 80 por ciento es así Samsung también molada अनुशासन र सम्वादको संस्कृतिलाई प्राथमिकता दिन आवश्यक छ अब खबर सन्तोषी गाउँबाट
1: संसदीय सीमामा सहमा भएका घटनाको छानबिन गर्न भनेका दुई समितिले आन्दोलनमा बाहिरिएको स्पष्ट नभएको निष्कर्ष निकालेका छन् दुवै घटनाका लागि भनेका दुई छुट्टा छुट्टी समितिले आज गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा बाहिरिएको स्पष्ट नभएको र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको परिवारले चार युवाले जेल गुमाउनु परेको निष्कर्ष निकालेका हुन् दस साउनमा संसदीको दिवानगंज गाउँपालिका तीन कप्तानगंजबाट शुरू भएको विवाद अन्यत्र जिल्लाहरूमा फैलिँदा बाहिरी स्पेक्ट भएको हुन सके त सुरक्षाकर्मी बाहेकबाटै गोली चलेको भन्ने बहस पनि भएका थिए दुवै समितिले प्रतिवेदनमा नेपाली सुरक्षाकर्मीले चलाएको गोलीका कारण चार युवाको मृत्यु भएको निष्कर्ष निकालेको समिति स्रोतले बताएको हो विदेशमा अलपत्र भएका नेपाली नागरिकको उद्धार राहत तथा घर फिर्तीका लागि कार्यविधि 2083 तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ यो कार्यविधि गत श्रावण 29 गते अर्थ मन्त्रालय पुगेको थियो थाटेको धुलीबेसी नगरपालिका जुकाले स्थायी घर भएका सन्तोष राईको कमडियामा उपचारका क्रममा मृत्यु भएको र सब नेपालीलाई लठीलाई भएको विषयमा राष्ट्रको सांसद अस्तिका तामाङले संसदमा सोधिएको प्रश्नको जवाब दिँदै परराष्ट्र मन्त्री सुशील खनालले कार्यविधि तयार भएको बताउनुभयो
2: कार्यविधि बनाएर हामीले अर्थ मन्त्रालयमा पठाएका छौँ अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त हुने बित्तिकै यो कार्यविधि कानुनमा आउँछ र हामीले सकेसम्म पहिले हामीले कार्यविधिमा केही सीमित प्रस्तावहरू मात्रै गरेका छौँ त्यसमा सब फिर्ताको विषयमा कोमा अथवा चाहिँ विशेष हिसाबले उपचार त्यसमा पनि केही सीमितता राखेका छौँ जस्तो अनलिमिटेड पैसा लाग्यो भने 1 करोड अथवा 50 लाख रुपियाँ लाग्यो भने के गर्ने भन्दा हामीले चाहिँ यसलाई 12 लाख रुपियाँसम्म चाहिँ नेपाल सरकारको क्याप राखेका छौँ यो क्याप प्रस्तावित कार्यविधिमा अझै त्यो प्रक्रियामा नै छ उपचारको क्रमबाट विशेष बिरामी भएको बिरामीहरूलाई नेपाल फिर्ता गर्नु पर्यो भने जस्तो अवस्था एकदमै सीमित प्रावधानहरू मात्रै राखेर अहिले अर्थ मन्त्रालयमा पठाएका छौँ र त्यो भूमिका आउने बित्तिकै यो कार्यविधि अनुसार मान्यजीवी उठाउनु भएका र अन्य सन्तोष राई लगायत अन्य थुप्रै व्यक्तिहरू हुन्छ उहाँहरूको सब नेपाल ल्याउनुपर्नेछ
1: अर्थ मन्त्रालयबाट स्वीकृत भइरहेपछि परराष्ट्र मन्त्रालयले कार्यान्वयनमा ल्याउने मन्त्री खनालले जानकारी दिनुभयो तर मन्त्री खनालबालाई पूरक प्रश्न सोध्न नपाएको विषयमा सभामुखसँग सवाल जोड्न गएपछि संसद आशीका तामाङ प्रतिनिधि सभाको बैठकबाट बाहिरिनु भएको थियो यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कविराज मोटीले नेपाललाई युरोपेली संघ युको हवाई सुरक्षा जोखिम सूचीबाट हटाउन सरकारले प्राविधिक संस्थागत र कूटनीतिक प्रयास गरिरहेको बताउनु भएको छ प्रतिनिधि सभाको आजको बैठकमा संसद नेतृत्वले सोध्नु भएको प्रश्नको जवाब दिँदै मन्त्री पोटेलले सन् 2013 जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको दावी गर्नुभयो प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अज्ञात उपायुक्त अनुसन्धान आयोगको काम कार्यवाही लगायतका विषयहरूमा छलफल गर्न आयोगका प्राध्यापक पदाधिकारीहरूलाई बोलाउने निर्णय गरेको छ समितिका अनुसार पर्सि बिहान 11 बजेका लागि बैठक बोलाइएको छ अख्तियारको प्रतिवेदनले औलाइका विषय र आयोगकै काम कार्यवाही लगायतका विषयमा छलफल गर्न लागेको समिति सचिवालयले जनाएको छ नेपाली कंग्रेसले आगामी 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नका लागि विधानको प्रावधानलाई निलम्बन गरेको छ पार्टी केन्द्रीय कार्य समितिको बैठकले विशेष परिस्थितिले विधानमा रहेको केही प्राविधिक जटिलता हटाउने निर्णय गरेको हो बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ कंग्रेसले आगामी असोज 16 19 गतिसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ सिआइएनसँग कुरा गर्दै कंग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलाल
3: त्यही गर्न सक्छौँ केही जग्गाहरूलाई हामीले महाधिवेशन गर्न सक्छौँ भनिसकेका छौँ

0: लोकतन्त्र गणतन्त्र संघीयता समावेशिता नागरिक सर्वोच्चता स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रता जस्ता आधारभूत संरचनामा कुनै सम्झौता हुन नसक्ने कांग्रेसको ठहर छ। यसैबीच पार्टी कार्यालयमा भएको एउटा कार्यक्रममा सभापति गगन कुमार थापाले आगामी महाधिवेशन निर्धारित समयले हुने दोहोर्याउनु भएको छ।
1: थोरै समयभित्रमा काम गर्नुपर्नेछ। यो पटक जे जे चाहिँ भएको हुनाले गर्दाखेरि पहिलाको भन्दा थोरै सदस्यको विषयको सन्दर्भमा अलिकति थोरै सजिलो कथा भन्ने अपेक्षा गरेको छु र यो थोरै टाइमभित्र गरेको जुन हाम्रो गर्ने कामहरू छ यसबाट यो जुन प्रक्रिया पुगेरै गर्दाखेरि क्वेसन नहुने गरी नगर्नुपर्नेछ। कहीँ कतै कहीँ कतै कुनै पनि खालको चाहिँ अनियमितताहरू भएन अथवा कुनै पनि कुनै टोडाले राखेन भन्ने कुरा साथी निवेदन गर्नुपर्नेछ। आजबाट हाम्रो अन्वेषणको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ हो र यस पछाडि निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यो कार्यतालिका हामी सबैले फलो गर्छौँ, किनकि हाम्रो पार्टीको विधान हाम्रो परम्परा पनि अधिवेशनको तिथि ठाउँ केन्द्रीय कार्य समितिले तय गर्छ। हामीले गर्यौँ असलको स्वागतमा स्वरूप चाहिँ काठमाडौँमा हुन्छ। असलको स्वागतले भन्दा अगाडि अब यसलाई कुन कुन दिन गर्ने कसरी गर्ने भन्ने कुरा निर्वाचन समितिले कार्यतालिका बनाएर गर्ने हो।
0: अग्रतामा मोर्चाले कुनै पनि सरकारमा सहभागी नहुने घोषणा गरेको छ। मोर्चासँग आबद्ध जसपा नेपालले निर्वाचन विपरीत लुम्बिनी प्रदेशमा मन्त्री सहभागी गराउन खोजेपछि प्रधानले सचिवको माग गरेको हो। मोर्चाको आज बसेको बैठकले प्रदेश सभामा जसपाका सांसदहरूले सरकारको पक्षमा मतदान गर्ने कार्यको विरोध गरेको छ। संसदीय व्यवस्था लोकतान्त्रिक प्रणालीको मान्यता विपरीत हुनका साथै मोर्चाको निर्णय बाहिर भएकाले प्रत्यक्ष सचिव मोर्चाका नेता सन्तोष पौड्यालले जानकारी दिनुभयो। मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै घटक दलहरू प्रदेश सरकारहरूमा सहभागी नहुने सर्वसम्मतिले निर्णय गरेको छ। मोर्चामा जसपा नेपाल भाजपा प्रमुखा लगायतका राजनैतिक दलहरू सहभागी छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रालय अन्तर्गत राष्ट्रिय गुरूपा सिंचाई आयोजनालाई निश्चित समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव मोहन कुमार साकेले राष्ट्रिय गुरूपा छवटा सिंचाई तथा जलस्रोत आयोजना मध्ये पाँचवटा आयोजना आगामी पाँच वर्षभित्र र दुईवटा आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी आयोजना तयार गरिएको बताउनुभयो।
2: अबको हिसाबमा चाहिँ हामी

परेको थियो। दुर्घटनामा परेर घाइते भएका उच्च अदालतहरूको अस्थायी इजलास वीरगंजका न्यायाधीशको घर जहाँगिरी सहित चारजनालाई हेलिकप्टरबाट तत्कालीन काठमाडौँ ल्याइएको थियो। उहाँको सामुन्नेमा अवसर भइरहेको छ। सैनिक अस्पतालमा अवसाररत रजिस्टर बटुकी 31 वर्षीय छोरी रिताबटुको अवस्था गम्भीर छ। 25 वर्षीय छोरा रितेन्द्रको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै दुर्घटनामा घाइते दामकोडा नगरपालिका आर्डकर भएका 25 वर्षीय जीप चालक सुनिलाल चौधरीको काठमाडौँमा उपचार भइरहेको छ। मेडिकल तथा डेन्टल कलेज स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूको दर्ताका लागि पेश गरिएका कागजातहरू फर्जी नकली राखिएको पाइएपछि नेपाल मेडिकल काउन्सिलले उनीहरूको दर्ता प्रक्रिया सत्रका लागि स्थगित गरेको छ। काउन्सिलले सम्बन्धित देशको मेडिकल काउन्सिलसँग कागजातहरूको आधिकारिकता प्रमाणीकरण दर्ता गर्दा विदेशी चिकित्सकहरूले पेश गरेको सर्टिफिकेट सम्बन्धित नामक नियामक निकायबाट जारी नभएको पुष्टि भएको जनाएको छ। सरकारका संघीय सरकारमा तहका सबै कार्यालयमा 15-15 दिनमा तलब भुक्तानी गर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय निवृत्ति भरण व्यवस्थापन कार्यालय र केन्द्रीय तहसील कार्यालयलाई पत्र लेख्दै यस बारेमा जानकारी गराएको हो। नेपालको पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेज प्रिमियर लिग इपिएल संस्थापक अनिल अख्तरको पहलमा इटालीमा सिटी बेस्ड फ्रेन्चाइज टी10 क्रिकेट लिग आयोजना हुने भएको छ। इटालियन क्रिकेट फेडरेसनको आधिकारिक समर्थनमा इटालियन टी10को पहिलो संस्करण आउँदो नोभेम्बर 7 देखि 15 सम्म रोममा आयोजना हुने टी10 लिमिटेडले जनाएको छ। प्रतियोगितामा इटालीका 6 प्रमुख शहरमा फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्नेछन्। 10 अङ्कको ढाँचामा खेलाइने प्रतियोगिताको व्यवस्थापन तथा लगानी टी10 लिमिटेडले गर्नेछ।

सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ।

0: गरिरहेको छ। छ महिनासम्म बच्चाको कुरो चाहिँ ठिकै हुन्छ, छ महिनापछि कुनै कुनै कुनै कम गरेको जानेकोमा जान्छ नि, त्यसको लागि छ महिनाभित्र चाहिँ समस्या देखेको छ।
1: कुपोषणको जोखिममा रहेका बाल बालिकाहरूलाई समयमा नै पहिचान गरी आवश्यक स्वास्थ्य

0: हामीले हाम्रो पोसाकको स्टेटस हामी दिने मङ्गलबार खुल्ला छ हो त्यो दिन पनि हामी गर्छौँ यो पोसाकको केही समस्या छ भनेर भने तपाईँलाई यो मेरो रिपोर्ट पनि यो परीक्षाको स्वास्थ्य शाखाबाट अभियानको रूपमा गर्छ बिचबिचमा कतिजना उपस्थित बच्चाहरू छ अनि त्यसको सबै जाँच गरेर
1: नगरपालिकाले स्वास्थ्य शाखा मार्फत बाल स्वास्थ्य तथा पोषण सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ। विशेष गरी आमाको दूधको महत्व, पूरक आहार, व्यक्तिगत र सफाई तथा नियमित स्वास्थ्य परीक्षणको विषयमा अभिभावकलाई जानकारी दिने भनिएको छ। विशेषज्ञ डाक्टर सुभाष कुमार चौधरी बाल बालिकाहरूलाई खाना

0: धान बारी बस्याएर कसरी गर्ने? मलको मात्रा सँगै थोरै मेहनतबाट धेरै धान फलाउने उपाय के होला? नमस्कार, म परिस्ता शाक्य संवाद श्रृंखला हेलो मौसममा तपाईँलाई स्वागत छ। धान खेतीको स्याहार, मलको मात्रा र सिँचाई तथा उत्पादन बढाउने उपायहरूका बारे आजको हेलो मौसममा वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशुमासँग कुराकानी गर्दैछौ।
1: धानको त्यसमा त्यसरी अझुवा पाइन्छ, अझुवा चाहिँ हामीले पोखरीहरूमा थुप्रै ठाउँहरूमा पाइन्छ, यहाँले गुगलमा यस सर्च गर्नुहुन्छ अझुवा एजेटले यो चाहिँ गुगलमा सर्च गरेपछि कस्तो मोटो रहेछ भनेर हेर्न सकिन्छ। त्यो अझुवा चाहिँ खेतमा 15-20 किलो प्रति हेक्टरमा राखिदियो भने 20-25 किलो लाग्थ्यो भने त्यो अझुवाले के गर्छ भने वातावरणमा जुन नाइट्रोजन छ त्यसलाई शोषेर धानलाई पठाउँछ है। 30-40% के हुन्छ भने नाइट्रोजनको जुन आवश्यकता छ त्यो घटाइदिन्छ अझुवाले है। पछि त्यो चाहिँ पानी सुक्खो खेतमा भने त आफै सुकेर मल बन्छ है। त यो बहुगुणे हो अझुवा। अझुवा हामीले धानमा राख्न सक्छौँ, खेत खेतमा राख्न सक्छौँ। त्यसै गरी यदि पोषक तत्वको कमी देखिएको छ भने अहिले युरिया डिएपी पोटासको व्यापक ठाउँ ठाउँमा किसानहरूले गुनासो गरेको देखाइन्छ। त्यस्तो कन्डिसनमा उहाँले उहाँसँग अहिले हामीले धेरै मात्रामा त दिन सक्दैनौँ, तर त्यही माइक्रोलिटरको जीवन सूक्ष्म तत्वको जीवनमा ल्यायो भने उहाँले जहाँ पनि भेटाउन सक्नुहुन्छ जुनसुकै युवा भेटमा। मैले यहाँलाई पहिले नै भनेको छु यो तरकारी बालीहरूमा विशेष प्रयोग गरिन्छ पोषक तत्वको झोल, सूक्ष्म पोषक तत्वको झोल। उहाँले एकदेखि दुईचोटि जसलाई जसले एकचोटि पनि युरिया डिएपी पोटास हाल्नु भएको छैन भने यो चाहिँ कम्तीमा दुईचोटि स्प्रे गर्नुहोस्। एउटा चाहिँ पहिलो गोटाइ भएपछि 20-25-30 दिनमा गर्नुहोस्। दोस्रो झोल चाहिँ 50-55 दिनमा हाल्दाखेरि 3 युनिट प्रति लिटरको दरले हाल्यो भने धेरै अवस्थामा यो जुन यो नाइट्रोजन फसफरस पोटासको अलिकति जुन समस्या जाएको छ कमी छ त्यसबाट राहत दिन्छ।
0: विषमदेव पोटासको कमी छ, उहाँले चाहिँ विषमदेव पोटा रुकुम पश्चिमबाट भन्नुभएको छ। धान रोप्ने समयमा यो खाता मल पहिलो नहाल्दा के असर गर्छ होला भन्नुभएको छ।
1: डिएपी फसफरस बनाऊ र पोटास बनाएको एउटा पोटास यिनीहरू चाहिँ बिस्तारै बिस्तारै जमिनमा जान्छन्, त्यसपछि बिस्तारै प्रयोग गरिने गर्छ। 15-20 दिन लाग्छ लिनमा यिनले चाहिँ चाहिन्छन्। डिएपी र पोटास त्यसै गरी सुनौ राखिन्छ खेती जुन बेला हामी पक्रिनु
0: पर्छ
1: बेला नै राख्नुपर्ने हुन्छ किनभने पानीले युरिया 15-20 दिनभन्दा बढी लाग्छ जबकि युरिया खासै लाग्दैन। त्यसै कारणले यो मलहरू राखिदिनुहुन्छ भने पछि गएर बट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठुलो सहयोग हुन्छ, उत्पादन बढ्छ। मल राख्नु भएन भने उत्पादन
0: त्यो रासायनिक मलको सट्टामा प्राणवायुको मल हुन्छ या गोबर मल अथवा कुखुराको सुली मल अथवा कुनै पनि मल प्रयोग गरेर चाहिँ बाली राम्रोसँग उत्पादन गर्न सक्छ कि सक्दैन अहिलेको अवस्थामा?
1: अहिलेको अवस्थामा हेर्नुहोस् न, जस्तै प्राणवायुको मलहरू भन्नुभयो, विभिन्न मलहरूको नाम भन्नुभयो, तिनीहरूमा यो नाइट्रोजनको मात्रा एकदम थोरै हुन्छ, 1.5%देखि 2.5%सम्म हुन्छन्। त्यसै गरी अरू त हुन्छन् नै, जस्तै डिएपी पोटास यिनीहरू पनि के भन्छ फसफरस पोटासको मात्रा पनि कम हुन्छन्। बोट बिरुवालाई जति चाहिएको हो, बोट बिरुवालाई नम्बर 1 केजी चाहिएको हो, तिनीहरूले कति दिन्छन्? ग्राममा दिन्छन्।
0: कम भएपछि
1: बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो, प्रदत्त हुनुपर्ने हो, त्यो हुँदैन, त्यो घटा घट्दै जान्छन्। ग्रिन रेभोल्युसनको मुख्य आधार नै त्यही हो, रासायनिक मल र भेराइटी माटोले सन्तुलित मात्रामा इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौँ होइन। सन्तुलित मात्रामा डिएपी युरिया पोटास त्यसै गरी प्राणवायुको मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई चाहिँ सस्टेनेबल बनाएर राख्छ। हामीले डिएपी युरिया पोटास मात्र भन्दैनौँ, सँगसँगै प्राणवायुको मल पनि भनेको हुन्छौँ 5 टुक्रा 10 टुक्रो राख्नु भन्छौँ। यसरी गर्यो भने समस्या हुँदैन। तर किसानले के देखिएको छ भने एउटा मात्र प्राणवायुको मल छ, रासायनिक मल हाल्यो प्राणवायुको मलमा हाल्ने, प्राणवायुको मल हालेन भने रासायनिक मल पनि त्यति जस्तो मात्रामा काम गर्नुपर्ने हो, त्यस्तो किसिमले काम गर्दैन। किनभने कार्बन जति मात्र अर्ग्यानिक म्याटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन्। जसरी कार्बनको मात्रा घट्छ अर्ग्यानिक म्याटरको मात्रा घट्छ अर्ग्यानिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन
0: पछि चाहिँ रासायनिक मलको विकल्प गर्ने धैसा पनि आउँछ अनि कतिपय माटो विज्ञानले चाहिँ धैसा प्रयोग गर्नु राम्रो पनि हो माटोलाई राम्रो गर्छ तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सबै सम्भावना चाहिँ कति हो धैसाले
1: धैसाले के गर्छ भने यहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला प्रजन सुरु गरेर गर्नुभन्दा पहिला धैसा लगाउने लामो
0: समयदेखिगत
1: अभ्यास हो यसले चाहिँ माटोमा प्राणिक पदार्थको मात्रा बढाउँछ होइन त्यसले गर्दा के भन्छ भने पानी सोसेर राख्ने क्षमता माटोको बढ्छ है यो त्यसपछि जैविक किराहरू हुन्छन् बेनिफिसियल इन्सेक्ट भनौँ न मित्र जीवहरू हुन्छन् तिनीहरूको संख्या बढ्छन् खाना पदार्थ बढ्छन् र त्यो जीवहरूले के गर्छ भने नाइट्रोजन फस्फोरसहरूलाई बोटबिरुवालाई त्यो जीवहरूले खाना पुर्याउँछन् है सोसेर चाहिँ बोटबिरुवाको लागि उपयुक्त गराउँछन् है त्यसै कारणले तिनीहरूको धेरै ठुलो फाइदा हो तर रासायनिक मलको विकल्प हुँदैन रासायनिक मलको मात्रा घटाइदिन्छ यिनीहरूले
0: यो कुरा गरिसँगै आजको लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ नमस्कार
2: संसदीय र सेना घटनामा बाहिरको स्थायी नभएको अनुसन्धानको निष्कर्ष निकालिएको छ उनीहरूलाई कारवाहीको सिफारिस गरिएको छ भने विश्वास पत्र नेपालीको उद्धार राहत तथा घर क्षतिका लागि कार्यविधिकरण भएको छ सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा छ काङ्ग्रेस पन्ध्र भारतीय

0: आजको वाइसरको सफर सुरु गर्नुभयो त आज हामी पहिलो जानु कुपाको लक्षणहरूको बारेमा टेकेको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो र सुक्खा जमिनमा पानी र सौनी जमिन रुखको फुलले खाजा फाट्ने वा कहिले फाटेको छ भने खाजा पराटिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त अब पहिलो ईश्वरको लीला पो सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मुर सुक्ने वा घमिरो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू

सामाजिक मजा आ रही शांति।